0: کو فروغ دیا جائے۔ وزیراعلی نے مہارت کی ترقی کو روزگار اور عالمی مواقع سے جوڑنے کی ضروریات پر بھی زور دیا۔ پیش ہے ایک رپورٹ۔
1: मुख्यमंत्री ने बैठक में कहा कि आईटीआई और उद्योगों के बीच निरंतर संवाद की व्यवस्था होनी चाहिए और प्रत्येक मंडल मुख्यालय पर नियमित रोजगार मेलों का आयोजन किया जाए। मुख्यमंत्री ने सेंटर फॉर इनोवेशन, इन्वेशन, इंक्यूबेशन और ट्रेनिंग केंद्रों की प्रगति की समीक्षा करते हुए गोरखपुर, मुजफ्फरनगर और बरेली केंद्रों का संचालन शीघ्र शुरू करने के निर्देश दिए। उन्होंने कहा कि इन केंद्रों को आधुनिक तकनीक और उद्योग आधारित प्रशिक्षण के उत्कृष्ट केंद्र के रूप में विकसित किया जाए। समाचार कक्ष से सुशील चंद्र तिवारी।
0: अयोध्या राम मंदिर की तामीराती कमेटी के चेयरमैन नृपेंद्र मिश्रा ने कहा, बुनियादी जायजा भगवान के मंदिर और कॉम्प्लेक्स के हवाले से किया गया था। कुल तकरीबन 70 तामीराती मंसूबे हैं, जिनमें से 60 मुकम्मल हो चुके हैं और ट्रस्ट को दे दिए गए हैं। ट्रस्ट अब उनकी निगरानी करेगा। जनाब नृपेंद्र ने बताया कि हमारे नुक्ते नजर से सबसे अहम बात यह है कि तामीराती काम को हतमी शक्ल दी जाए। बंदिश ऑडिटर के जरिए की जाती है, जहाँ मजमुई तौर पर हम तामीर के आखिरी मराहिल में हैं। ऑडिटोरियम और ट्रस्ट ऑफिस को तकरीबन 4 माह का काम दरकार है। म्यूजियम की फीस के बारे में उन्होंने कहा कि ट्रस्ट ने अभी तक इस बारे में फैसला नहीं किया। ये गैलरी नंबर 7 होगी और इसका खर्च तकरीबन 5 करोड़ रुपए है। अब ट्रस्ट को यह फैसला करना चाहिए कि यह खर्च टिकटों के जरिए वसूल किया जाए या नुमाइश मुफ्त दिखाई जाए। حکومت نے اس سال 31 اکتوبر تک 10 لاکھ میٹرک ٹن خام چینی کی ڈیوٹی فری درآمد کی اجازت دی ہے۔ ڈائریکٹر جنرل فارن ٹریڈ نے گزشتہ روز جاری کردہ ایک نوٹیفیکیشن میں کہا کہ 10 لاکھ میٹرک ٹن خام چینی کچھ شرائط کے ساتھ بغیر ڈیوٹی کے درآمد کی جا سکتی ہے۔ یہ فیصلہ تہواروں کے سیزن سے پہلے لیا گیا، جب چینی کی مانگ میں عام طور پر اضافہ ہوتا ہے۔ یہ فیصلہ مقامی مارکیٹ میں سپلائی کے خدشات کے بعد کیا گیا۔ ہندوستان دنیا میں چینی پیدا کرنے والا دوسرا سب سے بڑا ملک ہے۔ ریاست کے کئی اضلاع میں وقفے سے بارش کا سلسلہ جاری ہے۔ بارش اور بیراجوں سے پانی چھوڑنے کی وجہ سے بدایوں اور بلیا میں دریائے گنگا خطرے کے نشان سے اوپر بہ رہی ہے، اور بارہ بنکی، ایودھیا اور تیرتی پار میں دریائے گھاگرا۔ ریاست میں سیلاب اور پانی جمع ہونے کی صورتحال کے درمیان حکومت نے متاثرہ اضلاع میں راحت اور بچاؤ کا کام تیز کر دیا ہے۔ ایودھیا میں کل 283 سیلاب سے متاثرہ خاندانوں میں ریلیف کٹس تقسیم کی گئی۔ بارش کی وجہ سے کل چترکوٹ میں 12ویں جماعت تک کے تمام اسکول بند رہے۔ ضلع انتظامیہ نے آج کئی اسکولوں کو بند رکھنے کے حکم دیا۔ پریاگ راج میں گزشتہ 2 دنوں سے ہونے والی بارش سے کئی علاقوں میں پانی بھر گیا ہے۔ پریاگ راج رام باغ اسٹیشن پر سیلاب کی وجہ سے ٹرین آپریشن بھی متاثر ہوا ہے۔ محکمہ موسمیات نے آج ریاست کے کئی حصوں میں شدید بارش کی وارننگ جاری کی ہے۔ اسی کے ساتھ آکاشوانی لکھنؤ سے علاقائی خبریں ختم ہوئی۔ اگلا بلٹن دوپہر 2 بجے FM پر نشر کیا جائے گا۔
2: یہ آکاشوانی کا پریاگ راج کیندر ہے۔ اب بہنیں سنیں گی کارکرم گرہ لکشمی۔